0: से जुड़ा है।
1: अपना शहर अपना घर मठियारी और मठियारी की
2: It's 1 p.m. This time check is brought to you by
3: Fakiri Dex Ointment.
4: Tez Aaram, Table
3: and Naam.
5: Ab aap sunenge FM Network par.
6: Brought to you by
7: Sona Urea Granular.
8: وزیر اعظم شہباز شریف سان ان عبد المحسن جو سمے تالیو جوائے پاک سموائی ملک ودی کے ویجو آیا ہیں معاہدے سان خطے میں بے امن اعتاد جو پیغام ویو ہے پاکستان سعودی عرب اسٹیٹ جگ بھائیوار ہیں بنی ملکن کے ہانے اقتصادی شعبے میں سہکار وزیر اعظم زرعی ماہرن جو وفلن جو اعلان کیا
9: چیف آف ڈیفینس فورسز سید आसिम मुनीर पाकिस्तान के दौरे से आयल हार्ट बिजनेस स्कूल के शागिर्द की मुलाकात पाकिस्तान के सिक्योरिटी मामलों खिते दुनिया में अमन इस्तेहकाम खुशहाली के हथी वठण लाय कल कोशिशों के ख्याल की डे वट ISPR मौजूद फील्ड मार्शल सैद आसिम मुनीर नौजवान के तालीम हुनर कारोबारी सलाहियत हकीकतों से बदल सोच की अहमियत जोर दिनो फील्ड मार्शल सैद आसिम मुनीर तेजी से तब्दील गैर यकीनी सूरत हाल में नौजवान के सोच समझंदे मुसबित ए बामकसद किरदार अदा करण घुर्जे मुलाकात कदड़ शागिर्दन में मुख्तलिफ मुल्क से ताल्लुक रखंदड़ शागिर्द शामिल रहा
8: آزاد کشمیر کے نئے وزیر اعظم کی چونڈ اج تھی نون لیگ کے نامزد وزیر اعظم افتخار گیلانی آزاد کشمیر کے وزیر اعظم طور نامزدگی فارم جمع کرائے چڑی نون لیگ آزاد فارم کے نالے تے اختلاف برقرار کچھ ممبرس کے بیرسٹر سید افتخار گیلانی تے خدشہ ہیں

0: अक्सर माण्हुनि जो सवाल हूंदो आहे असांखे, साईं पोलियो जी वैक्सीन 10 सालनि ताईं छो थी ॾिनी वञे? त जेको आहे सो असां वटि जेके ॿार आहिनि अक्सर कमज़ोर आहिनि, हुन में इम्यूनिटी तमामु घटि हूंदी आहे, हाई रिस्क हूंदा आहिनि। उन खां अलावा असांजी एरिया हाई रिस्क आहे ओवरऑल पूरो सूबो पूरो पाकिस्तान। तंहिंजे करे तव्हांखे वैक्सीन जे लाइ उमिरि जी हदि कोन्हे, कंहिं बि जॻह ते वैक्सीन कंहिं बि उमिरि ते पोलियो लॻी सघे थो, कंहिं उमिरि ते वैक्सीन करे सघे थी, पर रेशो वधीक 10 सालनि खां घटि आहे। तंहिंजे करे असांजो रिक्वेस्ट आहे त सभिनी खे बूस्टर डोज़ लॻाए।
1: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
2: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم کی آواز،
1: جی اے ایف ایم نیٹورک، سندھ کی آواز۔
3: حق سچ جو آواز، گیت سنگیت جو آواز، جی اے حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز، سندھ جو آواز. بدندا رہو۔